0: मिट्टी जा रंग रौनकू ए जरखेजी असाजे हारिय साईं ताहिन आबाद हाने इन जो अन्याब वधिक मान वधाइन लाए तमासा गडवाए सोना यूरिया ग्रेनुलर जदीद टेक्नोलॉजी सा तैयार कयल आला मयार जो सोना यूरिया जो मोती जड़ो दाणू छटाई करण में आसान ये नाइट्रोजन के देर ताईं दस्तियाबी करे फसल के अन्याब शानदार सोना यूरिया ग्रेनुलर मिट्टी जो मान वधाए
1: خوبصورتی کا اصل راز صرف ڈی سکن بیوٹی کریم اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو ڈی سکن بیوٹی کریم اصلی گلو ہر دن کا شو